मैं ज्ञान प्रचंड तिथै नाद विनोद कूड आनंद शर्म खंड की बाणी रूप तिथै घाट घड़िया बहुत अनूपता किया गल्ला कथिया न जाही जी को कह पिछे पछताए तिथै घड़िया सुरत मत मन बुद्ध तिथै घड़िया सुरा सिद्धा की सुध कर्म खंड की बाणी जोर तिथै होर न कोई होर तिथै जोत महाबल सूर तिन महराम रहा भरपूर तिथै सीतो सीता महिमा माही ताके रूप न कथने जाहि ना उहे मरहि न ठगे जाहि जिनकै राम वसै मन माहि तिथै भगत वसै के लोक रहै अनंत सच्चा मन सोए सच खंड वसै निरंकार कर कर वेखै नजर निहाल तिथै खंड मंडल वर भंड जी को कथै तंत अनंत तिथै लो लो आकार जिव जिव हुकम तिवै तिवकार विखै विकसै कर विचार नानक कथना करड़ा सार जत पहारा तीर सुनियार हरन मत वेद हथियार भौक लागन थपताओ भांडा पौ मृत तटाल घड़िए शब्द सच्ची टकसाल जिनको नदर कर्म तिनकार नानक नदरी नदर निहाल सलोक पवन गुरु पाणी पिता माता तरत महत दिवस रात दाई दाया खेले सगल जगत चंगे आईया बुरे आईया वाचे धर्म दूर करमी आपो अपनी के नेड़े के दूर जिनी नाम ते आया गए मसकत काल नानक ते मुखे उजले केती छुट्टी नाल जिनी नाम ते आया गए मसकत काल नानक ते मुखे उजले केती छुट्टी नाल वाहिगुरु जी का खालसा वाहिगुरु जी की फतेह। एक ओंकार सतगुर प्रसाद श्री वाहिगुरु जी की फतेह। जाप श्री मुखवाक पातशाही दसवीं छपै चंतव प्रसाद चक्र चिहने अर वर्ण जाति अर पात नहन जेहे रूप रंग अर रेख भेख को कह न सकत कही अचल मूर्तन भव प्रकाशम तुज कही जय कोट इंद्र इंद्रान साहि सहान गनिजय त्रिभवन महीप सुर नर असुर नेत नेत बन त्रिन कहत त्व सर्व नाम कथय कवन कर्म नाम वर्णत सुमत भुजंग प्रयाचंद नमस्तुंग काले नमस्तुंग कृपाले नमस्तुंग अरूपे नमस्तुंग अनूपे नमस्तुंग अपेके नमस्तुंग अलेके नमस्तुंग काये नमस्तुंग जाये नमस्तुंग गंजे नमस्तुंग पंजे नमस्तुंग नामे नमस्तुंग अठामे नमस्तुंग अकर्मंग नमस्तुंग अतर्मंग नमस्तुंग अनामंग नमस्तुंग अतामंग नमस्तुंग अजीते नमस्तुंग अपीते नमस्तंग बाहे नमस्तंग टाहे नमस्तंग नीले नमस्तंग नादे नमस्तंग छेदे नमस्तंग अगादे नमस्तंग अगंजे नमस्तंग अपंजे नमस्तंग उदारे नमस्तंग अपारे नमस्तंग सुएके नमस्तंग अनेके नमस्तंग भूते नमस्तंग जूपे नमस्तंग निर्कर्मे नमस्तंग निर्परमे नमस्तंग निर्देशे नमस्तंग निर्पेशे नमस्तंग निरनामे नमस्तंग निरकामे नमस्तंग निर्दाते नमस्तंग निर्गाते नमस्तंग निर्दूते नमस्तंग भूते नमस्तंग लोके नमस्तंग अशोके नमस्तंग निर्तापे नमस्तंग अतापे नमस्तंग त्रिमाने नमस्तंग निदाने नमस्तंग गाहे नमस्तंग बाहे नमस्तंग त्रिवर्गे नमस्तंग असर्गे नमस्तंग प्रभोगे नमस्तंग सुजोगे नमस्तंग रंगे नमस्तंग पंगे नमस्तंग गम्मे नमस्तस्तरम्मे नमस्तंग जलाश्रे नमस्तंग निराश्रे नमस्तंग जाते नमस्तंग अपाते नमस्तंग मजबे नमस्तस्तजबे अदेशंग अदेशे नमस्तंग अपेशे नमस्तंग निरतामे नमस्तंग निर्वामे नमो सर्वकाले नमो सर्वपाले नमो सर्वकाले नमो सर्वदयाले नमो सर्वरूपे नमो सर्वभूपे नमो सर्व खापे नमो सर्वतापे नमो सर्व काले नमो सर्व पाले नमस्तस्त देव नमस्तंग पेव नमस्तंग जनमे नमस्तंग सुबन में नमो सर्व गौणे नमो सर्व पौणे नमो सर्व रंगे नमो सर्व पंगे नमो काल काले नमस्तस्त दयाले नमस्तंग वरणे नमस्तंग अमरणे नमस्तंग जरारंग नमस्तंग कृतारंग नमो सर्व तंदय
नमो सर्वतन्दे नमो सतबन्दे नमस्तं निरसाके नमस्तं निर्वाके नमस्तं रहिमे नमस्तं करिमे नमस्तं अनन्ते नमस्तं महन्ते नमस्तस्तरागे नमस्तं सुहागे नमो सर्वशोकं नमो सर्वपोकं नमो सर्वकर्ता नमो सर्वहर्ता नमो जोग जोगे नमो भोग भोगे नमो सर्वदयाले नमो सर्वपाले चाचरी चंत्व प्रसाद अरूप है अनूप है अजू है अपू है अलेख है अपेक है अनाम है अकाम है अधे है अपे है अजीत है अपीत है त्रिमान है निदान है त्रिवर्ग है असर्ग है अनिल है अनाद है अजय है अजाद है अजन्म है अवर्ण है अपूत है अपर्ण है अगंज है अपंज है अचूज है अचंज है अमीक है रफीक है अतंध है अबंध है निर्भूज है असूज है अकाल है अजाल है अला है अजा है अनंत है महंत है अधिक है निरसिक है निर्लंब है असंभ है अगम है अजम है अपूत है अछूत है अलूक है अशोक है अकर्म है अपरम है अजीत है अपीत है अबा है अगा है अमान है निदान है अनेक है फिरेक है पुजंग प्रयाचंद नमो सर्वमान्ये समस्ते निदाने नमो देव देवे अपेकी अपेवे नमो काल काले नमो सर्व पाले नमो सर्व गौणे नमो सर्व पौणे अनंगी अनाथे निरसंगी परमाते नमो पान पाने नमो मान माने नमो चंद्र चंद्रे नमो पान पाने नमो गीत गीते नमो तान ताने नमो नृत्य नृत्ये नमो नाद नादे नमो पान पाने नमो बाद बादे अनंगी अनामे समस्ती स्वरूपे परपंगी परमाते समस्ती बेपूते कलंकंग बिना ने कलंकी स्वरूपे नमो राज राजेश्वरं परम रूपे नमो जोग जोगेश्वरं परम सिद्धे नमो राज राजेश्वरं परम वृद्धे नमो शस्त्रपाणि नमो अस्त्रमाणि नमो परम ज्ञाता नमो लोकमाता अपेखी अपरमी अपोगी अपुगते नमो जोग जोगेश्वरं परम जुगते नमो नित नारायणे क्रूर कर्मे नमो प्रेत प्रेदेवे सुधर्मे नमो रोगहर्ता नमो राग रूपे नमो साह सांग नमो पूप पूपे नमो दान दाने नमो मान माने नमो रोग रोगे नमस्तंग स्नान नमो मंत्र मंत्र नमो जंत्र जंत्र नमो इष्ट इष्टे नमो तंत्र तंत्र सदा सच्चिदानंद सर्वं परनासी अनूपे अरूपे समस्त निवासी सदा सिद्ध दा बुद्ध दा वृद्ध करता अदो उर्द अर्दंग अगंग ओग हरता परम परम परमेश्वरं प्रोच पालं सदा सर्वदा सिद्ध दाता दयालं अछिदि अपेदि अनामं अकामं समस्तो पराधि समस्तस्तामं तेरा जोर चाचरी चंद जले हैं थले हैं अपीत हैं अपे हैं प्रभु हैं अजू हैं अदेश हैं अपेश हैं पुजंग प्रयाचंद अगाधे अबाधे अनंदी स्वरूपे नमो सर्वमान्ये समस्ते निदाने नमस्त्वं निर्णाते नमस्त्वं परमाते नमस्त्वं अगंजे नमस्त्वं अपंजे नमस्त्वं अकाले नमस्त्वं अपाले नमो सर्वदेशे नमो सर्वपेशे नमो राजराजे नमो साज साजे नमो साह साहे नमो माह माहे नमो गीत गीते नमो प्रीत प्रीते नमो रोख रोखे नमो शोक शोके नमो सर्वरोगे नमो सर्वभोगे नमो सर्वजीतं नमो सर्वपीतं नमो सर्वज्ञानं नमो परमतानं नमो सर्वमंत्रं नमो सर्वजंत्रं नमो सर्वदृश्यं नमो सर्वकृशं नमो सर्वरंगे त्रिपंगे अनंगे नमो जीव जीवं नमो बीज बीजे अखिजे अपिजे समस्तं प्रसिजे कृपालं स्वरूपे कुकर्मं परनासी सदा सर्वदा हृदि सिद्धं निवासी चर्पणचन्त्व प्रसाद अमृत कर्मे अमृत धर्मे अकल जोगे अचल भोगे अचल राजे अटल साजे अखल धर्मंग लख कर्मंग सर्वंग दाता सर्वंग ज्ञाता सर्वंग पाने सर्वंग माने सर्वंग प्राणंग सर्वंग त्राणंग सर्वंग भुगता सर्वंग जुगता सर्वंग देवंग सर्वंग पेवंग सर्वंग काले सर्वंग पाले रुआल चंद त्व प्रसाद आद रूप अनाद मूर्त जौनपुर कपार सर्वमान त्रिमान देव पेवाद उदार सर्व पालक सर्व कालक सर्व कोपन काल यत्र तत्र विराज अवतूत रूप रसाल
नाम ठाम न जात जाकर रूप रंग न रेख आद पुरख उदार मूर्त जौ नाद अशेक देश और न पेश जाकर रूप रेख न राग जत्र तत्र दिशा विशा हुए फैलियो अनुराग नाम काम हीन पेख ताम हूं नह जाहे सर्वमान सर्वत्र मान सदैव मान तथा एक मूर्त अनेक दर्शन कीन रूप अनेक खेल खेल अखेल खेलन अंत को फिर एक देव पेव न जानही जे बेद और कतेब रूप रंग न जात पासो जानी के जीव तात मात न जात जाकर जन्म मरण बहीन चक्र बकर फिर चतर चक मानी पुरतीन लोक चौदह के बिकै जग जा पीजे जाप वा देवनाद मूरता प्यु सबै जेताप परम रूप नीत मूरत पूर्ण पुरख अपार सर्व विश्व रचयो स्वयं भव गणन भंजन हार कालहीन कला संयुक्त अकाल पुरख देश धर्म धाम सो भरम रहत अभूत लख अपेश धर्म धाम सो भरम रहत अभूत लख अपेश अंग राग न रंग जा कै जात पात न नाम गर्भ गंजन दुष्ट भंजन मुख दाय काम आप रूप अमेक अनुष्टेक पुरख अवतूत गर्भ गंजन सर्व भंजनाद रूप असूत अंगहीन अभंग नात्मेक पुरख अपार सर्व लायक सर्व कायक सर्व को प्रतपार सर्व गंता सर्व हंता सर्व ते अनपेक सर्व शास्त्र न जान नहीं जे रूप रंग अरेख परम वेद प्राण जा कह नेत भाकत नित कोट सिमृत प्राण शास्त्र न आवही वो चित मत पार चंत्व प्रसाद गुणगन उदार महिमा अपार आसन अपंग उपमान अंग अनुभव प्रकाश निस्तिन अनास आजान बाहु साहन साहु राजान राज पानन पान देवान देव उपमा महान इंद्रान इंद्र बालान बाल रंकान रंक कालान काल अनुपूत अंग आभा अपंग गत मित अपार गुणगन उदार मुनगन प्रणाम निरपह निकाम अद्वत प्रचंड मित गत अखंड आलिश्य कर्म अदृश्य धर्म सर्वापर्णा ड्यंडन वाड्य चाचरी चंद्व प्रसाद गोविंदे मुकंदे उदारे अपारे हरियं करियं निर्णामे अकामे पुजंग प्रिया छंद चतर चक्र कर्ता चतर चक्र हर्ता चतर चक्र दानी चतर चक्र जाने चतर चक्र वर्ती चतर चक्र परती चतर चक्र पाले चतर चक्र काले चतर चक्र पासे चतर चक्र वासे चतर चक्र मान्य चतर चक्र दान्य चाचरी चंद न सत्र न मित्र न परम न पित्र न कर्म न काय अजन्म जाये न चित्र न मित्र परे है पवित्र प्रतिशय अधिशय अदृश्य अकृश्य भगवती चंद त्व प्रसाद कथते किया चिज देश है किया भिज पेश है किया गंज करम है किया पंज भरम है किया भिज लुक है किया दित सुख है के अवतूत वरण है के विभूत करण है के राजंग प्रभा है के धर्मंग तुझा है के आशोक वरण है के सर्वा अपरण है के जगतंग कृति है के छत्रंग छत्री है के वर्मंग स्वरूप है के अनुभव अनूप है के आद अदेव है के आप अपेव है के चित्रंग वहीन है के कह अधीन है के रोजी रिजा कह रही मेरे हक है कि पाक बेअब है कि गैबुल गैब है कि अफुल गुनाह है कि साहन सा है कि अफुल गुनाह है कि साहन सा है कि कारण कुनिंद है कि रुजी देहांद है कि राजक रहीम है कि कर्मं करीम है कि सर्वं कली है कि सर्वं दली है कि सर्वत्र मान्य है कि सर्वत्र दान्य है कि सर्वत्र गौण है कि सर्वत्र पौण है कि सर्वत्र देश है कि सर्वत्र पेश है कि सर्वत्र राज्य है कि सर्वत्र साज्य है के सर्वत्र दीन है के सर्वत्र लीन है के सर्वत्र जाहु के सर्वत्र पाहु के सर्वत्र दिश है के सर्वत्र पिश है के सर्वत्र काल है के सर्वत्र पाल है के सर्वत्र हंता के सर्वत्र गंता के सर्वत्र पेखी के सर्वत्र पेखी के सर्वत्र पेखी के सर्वत्र काज है के सर्वत्र राज है के सर्वत्र सुख है के सर्वत्र भूख है के सर्वत्र त्राण है के सर्वत्र प्राण है के सर्वत्र दिश है के सर्वत्र पेश है के सर्वत्र मान्य है सदैव प्रधान है के सर्वत्र जाप्य है के सर्वत्र ताप्य है के सर्वत्र पान है के सर्वत्र मान्य है के सर्वत्र इंद्र है के सर्वत्र चंद्र है के सर्वं कलिम है के परम फहीम है के अकल अलम है के साहिब कलम है के हुस्न अल वजू है तो मामूल रजू है हमेशल सलाम है सलीकत मदाम है गनीमुल सिकस्त है गरीबुल परस्त है
بلندل مکان زمین الزمان تمیز التما میں رزول ندان حریف العظیم میں رضا کی یقین ہے. انیکل ترنگ ہیں یا پید ہیں یا پنگ ہیں عزیز النواز ہیں گنی ملک راج ہیں نرکت سروپ ہیں ترمکت بپوت ہیں پربکت پربا ہیں سجگت سدا ہیں سدیون سروپ ہیں اپیدی انوپ ہیں سمستو پراج ہیں سدا سرو ساج ہیں سمست السلام ہیں سدیو الاقام ہیں نرواد سروپ ہیں اگاد ہیں انوپ ہے اونگاد روپ ہے اناد سروپ ہے انگی انامی ترپنگی ترکامی تربرگن تربادے اگنجے اگادے سبن سرپاگے سسرباگے ترپت سروپ ہیں چج ہیں اچھوت ہیں کنرکنگ پرناس ہیں پرتھول پرواس ہیں نرکت پربا ہیں سدیون سدا ہیں بےپت سروپ ہیں پرجگت انوپ ہیں نرکت سدا ہیں بےپت پربا ہیں انکت سروپ ہیں پرجگت انوپ ہیں چاچری چند اپنگ ہیں انگ ہیں اپیک ہیں الیک ہیں اپرم ہیں اکرم ہیں اناد ہیں جگاد ہیں اجے ہیں ابے ہیں اپوت ہیں اتوت ہیں اناس ہیں اداس ہیں تند ہیں ابند ہیں اپگت ہیں برکت ہیں اناس ہیں پرکاش ہیں نچنت ہیں سنت ہیں الکھ ہیں ادکھ ہیں الیک ہیں اپیک ہیں اٹا ہیں اگاہ ہیں سمب ہیں گم ہیں انیل ہیں اناد ہیں انت ہیں انت ہیں سنت ہیں آجات ہیں آجاد ہیں چرپڑ چنتو پرساد سربنگ ہنتا سربنگ انتا سربنگ کھیاتا سربنگ گیاتا سربنگ ہرتا سربنگ کرتا سربنگ پرانم سربنگ تراڑم سربنگ کرمنگ سربنگ ترمنگ سربنگ جگتا سربنگ مکتا رساول چنتو پرساد نمو نرکناسی سدیونگ پرکاسی اننگنگ سروپے اپنگنگ بے پوتے پرماتنگ پرماتے سدا سرب ساتھے اگاد سروپے نرواد بےپوتے انگی انامی ترپنگی ترکامے نرپنگی سروپے سربنگی انوپے نہ پوتر نہ پتر نہ ستر نہ متر نہ تات نہ مات نہ جات نہ پات نرساکم سری کہ متو امی کہ سدیون پربا اجہ اجاہ بھگوتی چنتو پرساد کی ظاہر ظہور ہے کہ حاضر حضور ہے ہمیش السلام ہے سمست الکلام ہے کہ صاحب دماغ ہے کہ حسن الچراغ ہے کہ کامل کریم ہے کہ رازق رحیم ہے کہ روزی دہند ہے کہ رازق رہند ہے کریم الکمال ہے کہ حسن الجمال ہے غنیم الخراج ہیں غریب النواز ہیں حریف السکن ہے ہراس الفکن ہے کلنکنگ ورناس ہے سمست النواس ہے اگنج الغنیم ہے رضائق رحیم ہے اگنج الغنیم ہے رضائق رحیم ہے سمست الزباں ہے کہ صاحب کراہ ہے کہ نرکنگ پرناس ہے بحث النواس ہے کہ سرب الغوان ہے ہمیش الروان ہے تمام التمیز ہے سمست العزیز ہیں پرم پرمیش ہیں سمست العدیس ہیں ادیس الیک ہیں ہمیش الپیک ہیں زمین الزما ہے امیک الحما ہے کریم الکمال ہے کہ ضرورت جمال ہے کہ اچلنگ پرکاش ہے کہ متو سباس ہے کہ اجب سروپ ہے کہ متو بھوت ہے کہ متو پسا ہے کہ آتم پربا ہے کہ اچلنگ انگ ہے کہ متو اپانگ ہے مد پار چنتو پرساد من من پرنام گن گن مدام ہر بر اگنج ہر نر پر پانجو انگن پرنام من من سلام ہر نر اکھنڈ بر نر امنڈ ان پو اناس من من پرکاش گن گن پرنام جل تھل مدام ان چھج انگ اسن اپنگ اپما پار گت متو دار جل تھل امنڈ دس وچ بیا جل تھل امنڈ دس وچ اپنڈ جل تھل مہنت دس وچ بے انت ان پو اناس تر تراس آ جان باہو اکہ سدا ہو اونکاراد کتنی ناد کھلکھنڈ کے آل گربر اکال کر کر پرنام چت چرن نامن چج گاتا جج نا بات ان چن گات ان رنج بات ان ٹوٹ پنڈارن ڈٹ اپار آڈیٹ ترمت ٹیٹ کر من برن انتاتا مہنت ہر بول منا چنتو پرساد کرونا لے ہیں ارکالے ہیں کلکنڈن ہے مہ منڈن ہے جگتی سر ہیں پرمیسر ہیں کلکارن ہے سرو وارن ہے ترت کے ترن ہے جگ کے کرنے من مانیا ہیں جگ جانیا ہیں سربنگ پر ہیں سربنگ کر ہے سرپاسیا ہیں سربناسیا ہیں کرونا کر ہیں وسم پر ہیں سرویسر ہیں جگتیشور ہیں برہمنڈ سے کلکھنڈ سے پرتے پر ہیں کرونا کر ہیں جپا جپ ہیں تپا تپ ہیں کرتا کرت امرتا امرت ہیں امرتا امرت ہیں کرونا کرت ہے کرتا کرت ہے ترنی ترت ہے متیشور ہیں پرمیشور ہیں اکرتا کرت امرتا امرت ہے جپا کرت امرتا امرت ہے نرنائک ہیں کلکائک ہیں وسوم پر ہیں کرنالیہ ہیں نرپنائک ہیں سرپائک ہیں پاو پنجن ہے ارگنجن ہے رپتاپن ہے جپ جاپن ہے اکلنکرت ہے سرباکرت ہے کرتا کر ہے ہرتا ہر ہے پا
परमात्मय सर्वात्मय आत्म बस है जस के जस है भुजंग प्रया चंद नमो सूर्य सूर्ये नमो चंद्र चंद्रे नमो राज राजे नमो इंद्र इंद्रे नमो अंधकारे नमो तेज तेजे नमो वृंद वृंदे नमो बीज बीजे नमो रासं तामसं शांत रूपे नमो परम तत्तंग तत्तंग स्वरूपे नमो जोग जोगे नमो ज्ञान ज्ञाने नमो मंत्र मंत्रे नमो ध्यान ध्याने नमो युद्ध युद्धे नमो ज्ञान ज्ञाने नमो पूज पूजे नमो पान पाने नमो कलह कर्ता नमो शांत रूपे नमो इंद्र इंद्रे अनादंग विभूते कलंकार रूपे अलंकार अलंके नमो आश्वासे नमो बांक बंके अपंगी स्वरूपे अनंगी अनामे त्रिपंगी त्रिकाले अनंगी अकामे कचरी छांद अजय अलय अपह अभय अपू अजू अनास अकाशु अगंज अपंज अलख अपख काल दयाल अलेख अपेख अनाम अकाम अगाह अटाह अनाथे प्रमाथे अजोनी अमोनी नराग नरंगे नरूपे नरेखे अकर्मंग परमंग अगंजे अलेखे पुजंग प्रया छंद नमस्तुल प्रणामे समस्तुल प्रणासे अगंजुल अनामे समस्तुल निवासे निरकामंग विभूते समस्तुल स्वरूपे कुकर्मंग प्रणासी सुधर्मंग बेपूते सदा सचदानंद सत्रंग प्रणासी करिमुल कुनिंदा समस्तुल निवासी अजाय बेपूते गजाय विगनी में हरियंग करियंग करिमुल रही में चतर चक्र वर्ती चतर चक्र पुगते सोयम पव सुबंग सर्वदा सर्व जुगते दुख